0: आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो।
1: नाका खोल्न चट्टान फोड्दै सेना बेत्रावतीमा छिट्टे पुल जडान हुने शीर्षकमा खबर छ। गत भदौ 10 गते एक्काची बाढ़ी आउँदा रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा ठूलो जनधनको क्षति पुग्नुका साथै सड़क तथा पुलहरू क्षतविक्षत बनेका छन्। यस महाविपत्तिले 69 किलोमिटर सड़क र 37 मोटरेबल पुलमा क्षति पुर्याएपछि अवरूद्ध भएको नेपाल चीन जोड़ने प्रमुख व्यापारिक नाका रसुवागढ़ीसम्मको यातायात खुलाउन अहिले रात दिन काम भइरहेको छ। दशैं नजिकिँदै गर्दा रसुवागढ़ी नाकासम्मको सड़क खुलाउने लक्ष्यसहित सड़क विभाग, नेपाली सेना र सरकारद्वारा गठित विशेष कार्यदलको टोली समेत फिल्डमा खटिएको छ। सड़क विभागका अनुसार अवरूद्ध सड़क खुलाउन कार्यदलहरू खटिएका छन्। बाढ़ीले भत्काएको गल्छी देवीघाट त्रिशुली सड़क खण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ। त्यस्तै रातामाटे खण्डमा नदी कटानले बगाएको करिब 100 मिटर सड़कमा नयाँ ट्र्याक खोलिएको छ भने ठूलो खोला खण्डमा थुप्रेको 2-3 मिटर बाक्लो लेदो पन्छाउने कार्य समेत सम्पन्न भएको छ। बाढ़ीले क्षति पुर्याएको कोल्पु खोलाको पुल अस्थायी मर्मत गरी यातायात सञ्चालन गरिएको छ र स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढ़ाइएको छ। तर नुवाकोटबाट बेत्रावती जाने खण्डमा रहेको कड़ा भीड़ले काममा ठूलो अवरोध सिर्जना गरेको छ। सड़क विभागका महानिर्देशक विजय जयसीका अनुसार उक्त भीड़मा नेपाली सेनाले ब्लास्टिङ गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ। साथै लगातारको वर्षाले बेत्रावतीमा बेलीब्रिज हाल्न तयार गरिएको फर्मा समेत बगाउँदा केही ढिलाइ भएको समेत जनाइएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले दशैं अघि नै रसुवागढ़ी नाकासम्म बाटो खुलाउने गरी काम भइरहेको बताएका छन्। झाले बाढ़ीले बगाएका पुलहरूको स्थानमा नयाँ पुल हाल्ने र सड़क खुलाउने काम द्रुत गतिमा भइरहेको समेत जानकारी दिएका छन्। देवीघाटमा एउटा बेलीब्रिज जडानको काम सम्पन्न भइसकेको छ भने बेत्रावतीमा पुल जडानको तयारी अन्तिम चरणमा पुगेको छ।
0: नेपाल राष्ट्र ब्याङ्कको एक अध्ययनले केन्द्रीय ब्याङ्क डिजिटल मुद्रा सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी सीबीडीसीको पायलट परीक्षण आगामी 1-2 वर्षभित्र गर्न सकिने जनाएको छ। सीबीडीसी सम्बन्धमा विस्तृत अध्ययन गर्न राष्ट्र ब्याङ्कले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा सीबीडीसीको पायलट परीक्षण गर्नु अघि कानूनी, प्राविधिक पूर्वाधार, नेटवर्क तथा साइबर सुरक्षा प्रणाली आवश्यक पर्ने औल्याइएको छ। 1-2 वर्षभित्र डिजिटल मुद्राको पायलट परीक्षण गर्न सकिने शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

0: Unlimited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानको उपाय खोज्न सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्।

0: कोशी प्रदेश सरकारको आयोजनामा असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा साथै प्रदेशका मुख्यमन्त्री सहित प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।
1: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क, पुल, झोलुङ्गे पुल, सरकारी भवन, खानेपानी, सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुनर्निर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपियाँ अनुदान माग गर्ने भएको छ। मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा काठमाण्डुमा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपदपछिको पुनर्निर्माण तथा विपद जोखिम न्यूनीकरणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको हो।
0: रसुवा बारीबाट क्षतिग्रस्त गल्छी स्याफुरबेसी सड़क खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सड़क विभागले बताएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मरमतपछि यातायात सञ्चालन भइसकेको छ।
1: ब्याङ्किङ क्षेत्रमा लगानी योग्य रकम थुप्रिँदै गएको छ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र ब्याङ्कमा 13 खर्ब 67 अर्ब भन्दा बढ़ी रकम थुप्रिएर बसेको छ। नयाँ सरकार गठन भएपछि लगानीको वातावरण बन्नुपर्नेमा लगानीकर्ताले ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा विस्तारमा सुधार हुने अपेक्षा धेरै ब्याङ्करले गरेका थिए, तर ब्याङ्कले ब्याजदर घटाउँदै सस्तो बनाउँदै लैजाँदा समेत कर्जा विस्तार हुन सकेको छैन।
0: अर्थमन्त्री डाक्टर सोरिङ वागले एसियाली पूर्वाधार विकास बैंकको संचालक समिति बोर्ड अफ गवर्नर्सको 11 वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वागले शनिबार साँझ 7 बजे कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको हो। अर्थ मन्त्रालयका अनुसार प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी छन्।
1: नयाँ उद्यम गर्न चाहने स्टार्ट अपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 2080-81 82-83 सरकारले 1,687 उद्यमीलाई 2 अर्ब 14 करोड़ रूपियाँ कर्जा लगानी गरेको हो। साथै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सृजना गर्न सो कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ।
0: अब शेयर बजार। अर्थमन्त्री डाक्टर सोरिङ वागले ल्याएको शेयर बजार सम्बन्धी 21 वर्ष सुदृढीकरण कार्ययोजनाको प्रभावले अघिल्लो साता शेयर बजार केही बढ़ाए पनि गत सातामा आइपुग्दा त्यो टिक्न सकेन। कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव दिएर अब नेप्सेको ओह्रालो यात्रा रोकिएला कि भन्ने विश्लेषण गलत साबित गरिदिएको छ। असोजको दोस्रो साताको सोमबार नेप्सेको डेटा सेन्टरमा प्राविधिक समस्या भएर शेयर कारोबार हुन सकेन। शुक्रबार पनि इन्द्रजात्रा पर्व परेकाले उपत्यका विदाले गर्दा शेयर कारोबारमा यस साता 3 दिन भएकोमा नेप्से 2 दिन बढ़ेर 1 दिन घट्यो। अघिल्लो साता भने 5 दिन कारोबार भएकोमा नेप्से 4 दिन बढ़ेर 1 दिन मात्रै घटेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको मुसलधारे वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै 50 जिल्लामा विपदको अवस्था घोषणा गरिएको छ। विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहत कदम चाल्न सक्नेछन्। बैंककका गवर्नरका अनुसार बिहिबार

0: दिउँसोदेखि राजधानीमा 300 मिलिमिटर वर्षा भइसकेको अल जजिरा टेलिभिजनले जनाएको छ।
1: अब खेल खबर। नेपाल विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान वर्षाका कारण जापान विरूद्धको खेल रद्द भएसँगै नेपालले सम्म विजेता बनेर क्वार्टर फाइनलमा स्थान बनाएको हो। जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजाविहीन भएको। वर्षाका कारण ढिलो भएको खेल करिब एक घण्टापछि 15 ओभरमा जारिएको थियो, तर नेपालले ब्याटिङ गरे पश्चात फेरि पानी परेपछि खेल रद्द भएको हो। वर्षाकै कारण दोस्रो इनिङ शुरू हुन सकेन। यो नतिजासँगै टोलीले एक एक अंक हात पारे भने नेपाल समूहमा दुई खेलमा तीन अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
0: अब विचार विश्लेषणको पालो। सोह्र श्राद्ध महिमा शीर्षकमा अच्युत प्रसाद पौडेलको विचार गोर्खापत्रमा छापिएको छ। परिवार समूह समाज राष्ट्र ब्रह्माण्डप्रति वैरभाव गर्न हुन्न, गरेमा सबैतिर अशान्ति कलह संकट हुन्छ। आज हामी जलवायु संकटमा रहेका छौं, विश्व नै तडपिरहेको अवस्था छ। श्राद्धमा तुलसी भृंगराज सयपत्री अगस्त्य पुष्प ग्राह्य छन्। केतकी करवीर बकुल कुन्दक र रातो अन्य फूल निषेध छ। श्राद्धमा प्रयोग हुने वस्तु अघि पछि प्रयोग नभएका चोखो वस्तु तयार गर्नुपर्छ। दूध घिउ तिल आदि नभई नहुने आसनी चोखो चाहिने। खड्ग पात्र नेपाली उनबाट बनेका कम्बल विशेष प्रिय हुने। कुश चाँदी तामाका भाँडा अनिवार्य छ।
1: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई च्याउहरुको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुप टेकको उत्पादन।

0: Radio NRN 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
2: इस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 वटा रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। टीभी युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा पनि सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। र पूर्व न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ परेको खबर आएको छ। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको बताइएको छ। आदरणीय श्रोता, पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ परिसके पछाडि काठमाडौँको महाराजगंज स्थित घरबाट उनी पक्राउ परेको भन्ने खबर प्राप्त भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई पक्राउ गरेको पुष्टि भएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ परिसके पछाडि एउटा निकै ठूलो बहस यतिखेर सिर्जना भएको छ। तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्ध 2078 साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव समेत दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। उनीमाथि विभिन्न 21 अभियोग समेत लगाइएको थियो। तत्कालीन संसदले महाअभियोग टुंगो लगाउन सकेको थिएन, तर पनि उनी सर्वोच्च फर्किन पाएनन्। आदरणीय श्रोता, को हुन् त आखिर सोलेन्द्र शमशेर जबरा? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं। नेपालको खानदानी राणा परिवारका सदस्य सोलेन्द्र शमशेर जबरा राणा प्रधानमन्त्री वीर शमशेर जबराका चौथो पुस्ताका सन्तान हुन्। उनी वीर शमशेरका छोरा इन्द्र शमशेरका नाति हुन्। सोलेन्द्रका बाबु युवराज शमशेर तत्कालीन राज्यसभा स्थायी समिति सदस्य समेत थिए, तर सोलेन्द्र राजनीतिमा लागेनन्। वकालत पेशा गर्दा गर्दै सोलेन्द्र 2053 वैशाख 1 गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्ति समेत भएका थिए। लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतमा सदस्य समेत भए। पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी 2071 सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति समेत भएका हुन्। त्यसबेला संसदीय सुनवाई समितिमा एमाले र माओवादी जबराको पक्ष विपक्षमा मतदान गरेका थिए, तर पछि उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधान न्यायाधीश समेत बनेका थिए। आज प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा किन पक्राउ परे त आज यसका विषयमा पनि हामी छलफल र बहस गर्नेछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक प्रकाशन परियारसँग पनि आज हामी कुरा गर्दैछौ। पार्टीको पछिल्लो अवस्था के छ, सरकारले के काम गरिरहेको छ, यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। नेपाली बहसमा आदरणीय श्रोता, पूर्व प्रधान न्यायाधीश पक्राउ परेको रियर घटना नेपालको इतिहासमा छ। उनले 2075 पुष 18 गते प्रधान न्यायाधीश पदको कार्यभार समेत सम्हालेका थिए, तर मन्त्री परिषद सदस्यको भागभण्डा लगायत काण्डमा मुछिएपछि उनी विवादित समेत बने। उनी विरूद्ध कानून व्यवसायहरूले आन्दोलन समेत गरेका थिए। सोलेन्द्र शमशेर जबरा पक्राउको कारण किन पक्राउ परे, के विषयमा चाहिँ सोलेन्द्र शमशेरलाई यतिखेर पक्राउ गरियो, यस बारेमा आज हामी नेपाली बहसमा चर्चा गर्दैछौ। आदरणीय श्रोता, नेपालको क्लाइमेट डिप्लोमेसीले परिणाम देला त भन्ने एउटा खबर छ, किनभने विश्व मञ्चमा बालिनको सम्बोधनले कस्तो खालको प्रभाव पार्यो त भन्ने विषयलाई पनि आजको नेपाली बहसमा हामी उठाउन चाहन्छौ। 5000 बढी अझै बेपत्ता छन्। पुनर्स्थापनाको पर्खाईमा प्रभावित परिवारहरू छन्। भटेकोसी बाढ़ीले वितण्ड मचाएको छ। मौसम यतिखेर अझै पनि मौसम परिवर्तन भइरहेको छ, पानी आइरहेको छ। नारायणी र सप्तकोशीको बाढ़ीले 399 घर यतिखेर डुबानमा परेको खबर प्राप्त भएको छ। आदरणीय श्रोता, पश्चिम नवलपरासीको सुस्ताका 172 सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाका 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 परिवारलाई सुरक्षित स्थानमा सारिएको खबर पनि यतिखेर प्राप्त भएको छ। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा 399 घर डुबानमा परेको खबर छ। सुस्तामा नारायणीको बहाव बढ्दा 271 घर तथा गोठ डुबानमा परेका छन् भने बालबालिका वृद्ध वृद्धा र झोपडीमा बस्ने परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। सप्तरीमा विस्थापितलाई कोशीको पश्चिमी तटबन्धमा राखेर स्थानीय तहले त्रिपाल खानपिन र राहतको व्यवस्था समेत गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समस्या कुनै दिन असम्म तू अकाउन्ट ओपन एक्टिभेट अनि कारोबार सजिलैसँग इजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफ को बेस्टमा बैंकिङ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल फेस्टिव अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: यो हो नेपाली रेडियो
4: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता बाबुराम दाहाल हुनुहुन्छ दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: हजुर नमस्कार गुड मर्निङ
5: दाहालजी भर्खरै एउटा खबर प्राप्त भयो पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा निवासबाटै पक्राउ पर्नुभयो भनेर यो खबर तपाईँले पनि सुन्नुभयो
6: मैले पनि थाहा पाएँ
5: यो किन पक्राउ पर्नु भएको रहेछ के कारणले उहाँको के चलिरहेको थियो के विषयमा के अनुसन्धान भइरहेको थियो केही जानकारी छ
6: त्यही अब सीआईबीले पक्राउ गर्यो भन्ने मैले सुने है अब उहाँलाई चाहिँ अब सीआईबीले पक्राउ गरेपछि कुनै क्रिमिनल केसहरू केहीमा पक्राउ गरेको हुनसक्छ अरू भ्रष्टाचार लगायतको केसहरू होइन उहाँको यदि थियो भनेदेखि अख्तियारले गर्थ्यो अरू कुनै क्रिमिनल कामहरू उहाँबाट गरेको आशंकामा उहाँलाई पक्राउ गरेको हुनुपर्छ मलाई त्यस्तो लाग्छ
5: भनेपछि सीआईबीले पक्राउ गर्यो भन्दाखेरि कुनै आपराधिक क्रियाकलापमा संलग्न वा चाहिँ के आरोप लागेको वा के मुद्दा परेको हुनसक्छ
6: कुनै मुद्दा परेको हुनसक्छ अथवा कुनै पुलिसले छानबिन गर्ने खालको जस्तो भ्रष्टाचार अकुत सम्पत्ति लगायतकोमा चाहिँ अख्तियारले नै पक्राउ गर्न सक्छ अरूले सक्दैन पुलिसलाई त्यो अधिकार छैन त्यसकारणले पुलिसले समातेको भन्ने बित्तिकै त्यसमा चाहिँ अरू क्रिमिनल अफेन्सका कुराहरू कुनै भएको कारणले उहाँलाई अथवा कुनै आशंका भएको कारणले उहाँलाई पक्राउ गरेको हुनुपर्छ
5: नेपालको इतिहासमा पूर्व प्रधान न्यायाधीश पक्राउ परेका घटनाहरू स्मरणमा छन् दाहालजी
6: पूर्व प्रधान न्यायाधीश पक्राउ परेका छैनन् अहिलेसम्म मैले थाहा पाएको
5: अहिलेसम्म चाहिँ पक्राउ परेका छैनन् यो पहिलो घटना
6: हो
5: तर अब एउटा कुरा जस्तो यसभन्दा अगाडिका पनि कतिपय घटनाहरूमा सम्पत्ति शुद्धिकरणकै विषयलाई लिएर पनि नेपाल प्रहरीले वा साइबरले अपराधले पक्राउ गरेका घटनाहरू छन् कि छैनन् नयाँ सरकार आइसके पछाडि
6: सम्पत्ति शुद्धिकरणमा पनि त्यत्रो ठूलो धरपकड पक्राउ भएको छैन अहिलेसम्म भएको छैन र नयाँ सरकार आएपछि पनि त्यस्तो खालको ओहो भन्ने खालको अहिलेसम्म कुनै पक्राउ भएको छैन
5: तर अहिले जस्तो पूर्व प्रधान न्यायाधीश नै पक्राउ पर्दाखेरि चाहिँ एक किसिमको सान्नाटा पैदा चाहिँ भएको छ धेरैले यहाँ सञ्जालमा टिप्पणी गरेका छन्
6: के लाग्छ भने उहाँलाई जुन पूर्व प्रधान न्यायाधीशलाई जुन पक्राउ गर्यो नेपाल सरकारले अब यो चाहिँ हेर्नुहोस् पुख्ता प्रमाण नभइकन प्रशस्त प्रमाण नभइकन अदालतबाट पक्राउको अनुमति नलिकन यो चाहिँ गर्नु हुँदैन अब सायद भएरै गरे होला अब अहिलेलाई चाहिँ त्यति शङ्काको सुविधा सरकारलाई नै दिउँ तर चाहिँ धरपकड गर्ने पक्राउ गर्ने भनेको निकै ठुलो कुरा हो र मान्छेको स्वतन्त्रतामाथि धावा बोल्ने भनेको धेरै नै ठुलो कुरा हो
5: जस्तो अहिले यहाँले भन्नुभयो नि कुनै पक्राउ पर्जी ल्याए होला वा अदालतको अनुमति ल्याए होला जस्तो अहिले मेरो विचारले त शुक्रबारदेखि बन्द छ सबै कुराहरू होइन शुक्रबार शनिबार आज हामी आइतबारमा छौँ
6: चाहिँ पक्राउ पुर्जीको लागि जिल्ला अदालतको त्यो ढोका जहिले नि खुल्लै छ नेपाल सरकारको लागि खुल्लै छ त्यो चाहिँ जरुरी पक्राउ पुर्जी त उसले आफैले दिन सक्छ पुलिसले आफैले तर अदालतले चाहिँ पक्राउ पुर्जीको लागि त्यहाँ न्यायाधीशको व्यवस्था गरेर राखेको हुन्छ
5: अब अहिले उहाँलाई त एउटा राजनीतिक शक्ति केन्द्रका रूपमा पनि हेरिन्थ्यो होइन यसले राजनीतिक समीकरण सन्तुलनमा केही फरक पार्न सक्छ पक्राउ पर्दाखेरि
6: अब अहिले तत्कालीन अवस्थामा उहाँलाई कुनै राजनीतिक दल उहाँको पछाडि लागेको अथवा कुनै राजनीतिक दलले उहाँलाई चाहिँ प्रश्रय दिइराखेको अथवा कुनै राजनीतिक दल अनि कोही जस्तो अब हामी कानुन व्यवसायहरू नै पनि उहाँको विरुद्धमा आफ्नो समर्थनमा त्यसरी लागेको अवस्था चाहिँ अहिले छैन. उहाँले सर्वोच्च अदालतबाट अस्ति केही दिन अगाडि मात्रै मुद्दा जित्नु भएको छ र उहाँले आफ्नो अवकाशित जीवनमा उहाँले पाउनुपर्ने पेन्सन पट्टा लगायतका कुराहरू उहाँको बनिराखेको थिएन र उहाँलाई उहाँको चाहिँ उहाँलाई सफाई दिने गरी संसद सचिवालयको महासचिवले उहाँलाई चिठी दिनुभयो. त्यो महाअभियोग उहाँको लागि जुन दर्ता भएको थियो त्यसमा चाहिँ संसद सचिवालयको महासचिवले तपाईँको समय अप भएकोले अब तपाईँको चाहिँ महाअभियोग प्रस्ताव चाहिँ यही सिद्धिन्छ भनेर दिनुभएको थियो. दिएको कारणले त्यहाँ कानून व्यवसायीहरू र त्यतिखेरको तत्कालीन नेपाल बार सबैजना मिलेर सर्वोच्च अदालतमा त्यसको विरुद्धमा रिट चाहिँ नि दायर भएको थियो र अन्तरिम आदेश पनि जारी भएको थियो र त्यसमा चाहिँ अब टाइम अप भइसक्यो. अब चोलेन्द्र शमशेरको चाहिँ यो महाअभियोग प्रस्ताव चाहिँ अब नो मोर अब चाहिँ अगाडि बढ्न सक्दैन अब यो चाहिँ रिट निवेदन खारेज हुने ठहरछ भनेर केही दिन अगाडि चोलेन्द्र शमशेरले जित्नुभएको र उहाँ चाहिँ अहिले आफ्नो अवकाशित जीवनमा पेन्सन पट्टा बनाएर आफ्नो चाहिने पेन्सन लिएर बस्नको लागि इलिजिबल हुनुभएको अवस्था हो अहिले यतिखेरको अवस्था.
5: तर अब पूर्व प्रधान न्यायाधीश पक्राउ परेको इतिहासमा छैन अहिलेसम्म जानकारीमा आएन भन्नुभयो तपाईँले होइन. कसैको मानमर्दन र मानहानीको कुरा चाहिँ यो हाम्रो समाज सामाजिक पृष्ठभूमिका लागि र अन्तर्राष्ट्रिय जगतमै पनि एउटा पूर्व प्रधान न्यायाधीश भएकै व्यक्तिका लागि चाहिँ त्यो निकै ठूलो विषय पनि बन्ला. तर पक्राउ पर्ने छोड्ने प्रवृत्ति छ नि त अहिले पछिल्लो समय.
6: केही अब कस्तो छ भने मान्छेलाई पक्राउ गर्ने कि अब यो सुरुवात चाहिँ अब नयाँ सरकार आएपछि अब सुरुवाती दिनदेखि नै जो जो व्यक्तिहरू पक्राउ परे ती व्यक्तिहरू धेरैजना भनौँ न धेरैजना चाहिँ नि पछि अदालतको आदेशबाट छुट्या छन्
5: कि
6: अब यो चाहिँ राम्रो होइन. अब सरकारले त्यसलाई पुख्ता प्रमाण पुर्याएर नछुट्ने गरी चाहिँ उहाँहरूले पक्राउ गर्नुपर्छ. अब कसरी पक्राउ भएको छ है अब के आधारहरू छ चोलेन्द्र शमशेर जबराको
5: बारेमा यसको त निकै धेरै कुराहरू बाहिर पनि आएन. 81 पक्राउ परेको खबर आयो. पहिला सुन अनि थुन भन्छ होइन न्यायालयको सिद्धान्तले चाहिँ.
6: अब यस्तो छ हेर्नुहोस् अब कतिपय केसमा चाहिँ पहिला थुन अनि सुन छ है कतिपय केसहरूमा जस्तो उम्केर जाने भागेर जाने प्रमाण लोप नष्ट गर्ने होइन अनि त्यसपछि त्यसलाई चाहिँ बाहिरै राखिरहँदाखेरि त्यो कोही अब पीड़ित पक्ष होला पीड़ित पक्षलाई खतरा हुने यस्तो खालकोमा चाहिँ पहिला थुन अनि सुन हो हेर्नु. कानूनले पनि त्यो अधिकार पुलिसलाई दिएको छ. जरुरी पक्राउ पुर्जी पनि जारी गर्ने अधिकार पुलिसलाई दिएको छ होइन. तर त्यो कुरा चाहिँ टिक्नु चाहिँ पर्छ के जस्तो मान्छेको स्वतन्त्रतामाथि तपाईँले कसैलाई धावा बोलिहाल्नुहुन्छ अथवा सरकारले धावा बोलिहाल्छ भनेदेखि फन्डामेन्टल राइट छ संविधानको. त्यो फन्डामेन्टल राइटले जुन स्वतन्त्रताको अधिकार प्रदान गरेको छ त्यो असीमित छ हाम्रो देशमा. त्यो चाहिँ हाम्रो प्रजातान्त्रिक अधिकार हो र त्यसलाई हनन गर्नको लागि जुन सरकारले चाहिँ कदम चालेका छ त्यो चाहिँ पुख्ता प्रमाण भएको हुनुपर्छ र उहाँहरूसँग पुख्ता प्रमाण भएर पक्राउ गरेको हुनुपर्छ.
5: अब एउटा कुरा जस्तो कानूनी हिसाबले यहाँले भन्नुभयो साइबरले अपराधले पक्राउ गर्यो होइन. त्यो हुँदाखेरि चाहिँ उहाँले वैयक्तिक हिसाबले केही मुद्दा कसैले निवेदन दिएको हुनसक्छ वा रिट दिएको हुनसक्छ त्यसकारणले
6: गरेको भन्ने मेरो सुन्नमा आएको. अब तपाईँहरू पत्रकार साथीहरूलाई पनि त्यही होला
5: होइन. अब जानकारीमा हामीलाई पनि जानकारीमा आए अनुसार चाहिँ उहाँले चाहिँ उहाँलाई सीआईबीले पक्राउ पर्यो गर्यो भन्ने चाहिँ आएको छ होइन. अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको भन्ने आएको छ अहिले चाहिँ. अब यो हुँदै गर्दाखेरि आज त आइतबार आज त सार्वजनिक बिदा पनि हो क्यारे होइन.
6: आज सार्वजनिक विदा हो
5: भनेपछि चोलेन्द्र शमशेर पनि भागी जाने व्यक्ति अन्तर्गतै पर्नुभयो होइन अहिले कानूनको नजरमा.
6: उहाँलाई अब त्यो यति छिटो फेरि अब राति समात्यो भनेको छ होइन. अब राति समात्दाखेरि चाहिँ त्यो व्यक्ति भागेर जाने अथवा प्रमाण लोप गर्ने अथवा पीड़ितको लागि चाहिँ दबाब सिर्जना गर्ने यस्तो नभइकन चाहिँ यसरी राति अथवा त्यस्तो अवस्थामा चाहिँ पक्राउ गरिँदैन गर्न हुँदैन भन्ने सिद्धान्त छ होइन.
5: घरबाटै महाराजगञ्ज स्थित घरबाटै पक्राउ गए राति
6: यति हतार हतार गरेर जुन पक्राउ गरिएको छ त्यसको पछाडिपट्टि ठुलै कारण नभइकन त्यो चाहिँ पक्राउ गरिनु हुँदैन.
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा जबरा रातारात घरबाट पक्राउ पर्ने कुरा चाहिँ यसको सामान्य कारणले त नहोला नि त त्यसो भए.
6: त्यही अब के हो थाहा छैन. अब होइन सामान्य कारणबाट पक्राउ पर्नु भएको रहेछ उहाँ भने भोलि बन्दी प्रदर्शन मुद्दा पर्ला भोलि चाहिँ छुट्नु होला त्यसपछि फेरि चाहिँ यसले सरकारको जुन स्टेप छ, सरकार जुन ढङ्गले अगाडि बढिराखेको छ त्यसमा ब्रेक लाग्न सक्छ, यो चाहिँ गलत भयो, किन यसो गरेको भन्ने प्रश्न जनताले उठाउन सक्छन्। त्यस कारणले सरकारले यो कुरा यस्तो यस्तो कुराहरूमा धेरै विचार गरेर मात्रै मान्छेलाई पक्राउ गर्नुपर्छ र विचार गरेर गरेको होला, अब त्यो चाहिँ बाहिर आएपछि मात्रै भन्न सकिने अवस्था रह्यो।
5: हुन त अब यसपछि अगाडिका श्रृङ्खलाहरू पनि रातारातै पक्राउ गर्ने, 10-15 दिन नपुग्दै छुट्ने, फेरि 25 दिनपछि छुट्ने, यो श्रृङ्खला त चलिरहेछ नि त एक वर्ष यता, यहाँले पनि देख्नु भएको छ,
6: चलिराखेको
5: छ श्रृङ्खलाको निरन्तरता नहोस्।
6: यो चाहिँ एउटा प्रजातन्त्रको लागि, नेपालको संविधानको लागि यो चाहिँ उपयुक्त कुरा चाहिँ नि होइन। अब यो चाहिँ कसैलाई पक्राउ गरिन्छ भने त्यो चाहिँ मुद्दा चल्ने, त्यो त्यो सस्टेन हुने खालको चाहिँ अवस्था नभइकन पक्राउ गरिनु हुँदै हुँदैन, चाहे साधारण जनता हुन् चाहे चोलनहरू समसेर जबरा हुन्, कुनै पनि नेपाली जनता त्यसरी पक्राउ गर्नु हुँदैन। होइन, अब उनीलाई त्यत्रो ठुलो अपराध गरेको रहेछन् भने र उनलाई चाहिँ नि पक्राउ गरेको भोलि चाहिँ नि सही रहेछ भनेदेखि पक्राउ गरेको चाहिँ नि भोलि सदर होला।
5: अब नेपालको कानूनी अवस्था, अहिलेको न्यायालयको अवस्था, पछिल्लो चाहिँ सरकारका स्टेपहरू चाहिँ कसरी हेर्नु भएको छ यहाँले?
6: अब यो अदालत पनि अहिले कस्तो देखिरहेछ, हाम्रो अदालत अब हामी सधैँ त्यहाँ चाहिँ नजिक भएर काम गरिराखेका छौँ, अदालतका श्रीमानहरूमा पहिलाको भन्दा अहिले मनोबलहरू चाहिँ बढेको देख्छौँ हामी, मनोबलहरू बढेको देख्छौँ, स्वतन्त्रता चाहिँ उहाँहरूले बढी इन्जोय गरिराखेको, भोग गरिराखेको हामीलाई महसुस छ अहिले। अहिले जसरी पहिला चाहिँ सरकारको दबाव, सरकारको प्रभाव र सरकारका विभिन्न किसिमका भातृ संगठनहरू र सरकारका विभिन्न त्यो चाहिँ के भन्छ निकायहरू, अवयवहरू, विभिन्न किसिमका शक्ति केन्द्रहरू, लठैतहरूबाट जुन दबाव प्रभाव हुन्थ्यो पहिला, त्यो चाहिँ दबाव प्रभाव चाहिँ नि अहिले धेरै कम देखिन्छ। यसमा चाहिँ हामीले प्रष्ट रूपमा भन्न सक्छौँ र न्यायाधीशहरूसँग पनि हामीले व्यक्तिगत रूपमा कुरा गर्दाखेरि अहिले चाहिँ नि भोलि तेरो नेकी बदी, तिम्रो चाहिँ नि भोलि माथि जाने नजाने कुरा हामी ध्यान पुर्याउँछौँ है, अहिलेदेखि विचार गरेर काम गर्नु भन्ने दबाब चाहिँ अहिले छैन हामीलाई भन्नुहुन्छ न्यायाधीशहरू, उच्चका न्यायाधीशहरू, जिल्लाका न्यायाधीशहरू, र उहाँहरू स्वतन्त्रतापूर्वक उहाँहरू काम गरिराख्नु भएको छ र माथि पनि अब यसपछि प्रधान न्यायाधीश फलानु हुन्छ, अबको प्रधान न्यायाधीश फलानु हो, अबको यति वर्षपछि फलानु हुन्छ भन्ने पनि अवस्था अब छैन। त्यो नहुने बित्तिकै एक खाले सबैमा एउटा काम गर्ने एउटा भावना, अगाडि बढ्ने एउटा चाहिँ भावना र चाहिँ सबैले स्वतन्त्रतापूर्वक आफ्नो काम चाहिँ गरिराख्नु भएको अहिले चाहिँ मैले देख्छु सर्वोच्च हालमा।
5: ए भनेपछि न्यायालय अहिले स्वतन्त्र छ, पारदर्शी छ न्यायालय चाहिँ, अहिले आँट बढिया छ,
6: सापेक्षताको हिसाबले हेर्नुपर्छ यसलाई, हेर्नुहोस् यो 100% कुरा मैले तपाईँलाई भने होइन, विभिन्न समस्याहरू छन् अदालतमा, अदालतमा बिचौलियाको समस्या छ, अदालतका न्यायाधीशहरू हिम्मतिला हुनुहुन्न, अदालतका न्यायाधीशहरूले गर्नुपर्ने डिसिजनहरू पक्का पक्की तरिकाले गर्नु पर्यो र कुनै पनि किसिमको चाहिँ मान्छेले न्याय परेको अनुभव गर्नु पर्यो, यी सब कुराहरू धेरै कुरा छ हेर्नुहोस्, यसमा छलफलको विषय छ, यो अगाडि बढाउनु पर्ने विषय छ र अदालतलाई हामीले जन उत्तरदायी र अझ बढी संविधान उत्तरदायी हुन्छ अदालत, तर पनि चाहिँ एउटा जनताले पनि विश्वास गर्नुपर्छ अदालतप्रति, जुन ढङ्गको विश्वास चाहिँ नि अगाडि बढ्नुपर्ने हो त्यो केही केही कुराहरू कमी हुँदै गएको छ र त्यसलाई चाहिँ राम्रो बनाउन सुधार्नको लागि हामी सबै लागिराखेका छौँ, अहिले लागिराखेका छौँ र पहिलाभन्दा राम्रो अवस्था छ चाहिँ यति चाहिँ म भन्न सक्छु।
5: हस् बाबुराम दालजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता बाबुराम दाहाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
7: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: गरौं
1: हो। अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
1: आईएमई गरौं।
3: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
4: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: हर विषयमा सरो बहस, नेपाली बहस,
8: यस नेपाली बहसका साथमा
9: प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक,
10: डिस होम इन्टरनेट।
11: यतिखेर हाम्रो बीचमा जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारी यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: धन्यवाद, नमस्कार।
11: अब वर्षा अहिलेसम्म पनि जारी छ, 12 गतेसम्म वर्षा हुने र मौसमी प्रणालीमा परिवर्तन हुने भन्ने पूर्वानुमान थियो। अब आज र भोलिको मौसमको अवस्था कस्तो रहन्छ र अहिले कस्तो छ प्रणाली?
12: हजुर, अहिले यति बेलाको मौसमको कुरा गर्नुपर्दाखेरि अहिले गए रातिदेखि अहिले चाहिँ विशेष गरेर यो चितवनदेखि पश्चिमपट्टि, त्यसै गरेर यो कपिल वस्तुबाट पूर्वपट्टि र माथितिर कुरा गर्नुपर्दाखेरि यो म्याग्दी पर्वत कास्कीबाट मुनतिरको यो जुन एरिया छ त्यो भूभागमा चाहिँ एकदमै बढी वर्षा भएको देखिन्छ र धेरै ठाउँमा 100 मिलिमिटर भन्दा बढी वर्षा पनि मापन भएको छ। जस्तो कि चितवन जिल्लामा होइन, नवलपरासी, पाल्पा, त्यस्तै रूपन्देही, त्यस्तै कपिल वस्तु, स्याङ्जा, तनहुँ लगायतका भूभागमा चाहिँ, म्याग्दी लगायतका भूभागहरूमा चाहिँ, अनि त्यसै गरी पर्वतमा पनि धेरै भारी वर्षा मापन भएको छ। 100 मिलिमिटर भन्दा बढी वर्षा भएपछि हामी त्यसलाई धेरै भारी भन्छौँ होइन, र त्यसरी धेरै ठाउँमा चाहिँ धेरै भारी वर्षा भएको कारणले चाहिँ त्यहाँको जनजीवन, सडक यातायातदेखि चाहिँ त्यहाँ चाहिँ अब खोलाहरूको चाहिँ जलसतह बढ्ने, बाढी आउने लगायतका विभिन्न घटनाहरू चाहिँ अहिले गएको 12 घण्टामा चाहिँ देखेको छौँ। अब आजको मौसमको कुरा गर्नुपर्दाखेरि रातिको तुलनामा अहिले धेरै हदसम्म वर्षाको गतिविधि कम भएको अवस्था छ। पछिल्लो 3 घण्टालाई हेर्ने हो भने यो मध्य प्रदेशको यो पश्चिमपट्टिका भूभागहरू, त्यसै गरेर यो राति ठुलो पानी परेका ठाउँमा पनि अहिले चाहिँ सामान्य किसिमको चाहिँ झरी जस्तो अब सिमसिमसिम पानी परिरहेको अवस्था चाहिँ छ। र अहिले जुन भारतको उत्तर प्रदेश आसपासमा एउटा वेलमार्क लो भनेको एउटा न्यून चापको क्षेत्र जुन बनेको छ होइन, त्यसले चाहिँ नेपालमा प्रभाव पारेको देखिन्छ। साथै यो जुन बङ्गालको खाडीबाट पनि यो पूर्वपट्टिबाट जुन पानी बोकेर हावा आउने र नेपालको करिब मध्य भागमा चाहिँ एकदम कन्सन्ट्रेट हुने भएकोले चाहिँ त्यो मध्य भागमा बढी वर्षा भएको हो। अब यो जुन केन्द्रीकृत भइरहेको छ त्यो चाहिँ अब आज नै धेरै हदसम्ममा कम हुने देखिन्छ।
11: अब आज दिनभरको वर्षाको अवस्था चाहिँ कस्तो छ, कुन कुन क्षेत्रमा अलिकति भारी वर्षा हुने सम्भावना हुन सक्छ सञ्जीव सर?
12: आज बागमतीदेखि पूर्वपट्टिको भूभागमा चाहिँ त्यति जोखिम रहँदैन, वर्षाको गतिविधि धेरै हदसम्म कम भइसकेको छ होइन। यो मधेसका र कोशी प्रदेशमा चाहिँ अब त्यति धेरै खतरा छैन। आजलाई चाहिँ हामीले हरियो रङको चेतावनी दिएको छौँ, भनेको मतलब आजलाई चाहिँ आफ्नो गतिविधिहरू गर्न सकिने भनेर नै हामीले भनेका छौँ। त्यसमाथि हामी अब पश्चिमतिर लाग्दाखेरि चाहिँ आज करिब जुन अपराह्नसम्ममा चाहिँ, अपराह्नसम्मको लागि चाहिँ थोरै थोरै भए पनि वर्षा हुन सक्ने देखिन्छ। यो बागमतीको जुन उपत्यका लगायतका भूभाग, त्यस्तै यो पश्चिमका भूभागहरूमा र आजको लागि चाहिँ सबैभन्दा बढी वर्षा हुन सक्ने भनेर चाहिँ हामीले जुन लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश यी तीनटा भूभागमा देखेका छौँ। तर त्यो भूभागमा पनि वर्षाको चाहिँ मात्रा छ, त्यो चाहिँ केही कमै हुने देखिन्छ। र भोलिको कुरा गर्दाखेरि भोलि चाहिँ धेरै हदसम्म मौसम राम्रो हुने देखिन्छ।
11: अब यो पश्चिमी नेपालमा वर्षाको प्रभाव बढी देखिनुको मुख्य कारण के भइरहेको छ अहिले?
12: अघि मैले भने अनुसार नै जस्तो अब अहिले मनसुनको न्यून चापीय रेखा नै मध्यदेखि पश्चिमसम्म चाहिँ नेपालको नजिक रह्यो होइन र यो जुन भारतको उत्तर प्रदेश आसपासमा बनेको चाहिँ न्यून चापीय क्षेत्रको प्रभाव पनि ती भूभागमै पर्न गएकोले चाहिँ अहिले पश्चिम भूभागमा चाहिँ बढी वर्षा भएको हो र अब अहिले त्यो न्यून चापको क्षेत्र चाहिँ केही कमजोर अवस्थामा भए पनि नेपालको नजिक आइपुग्दाखेरि अब जुन लुम्बिनी सुदूरपश्चिम प्रदेशका जुन तराईका भूभागहरूमा हावाकै गति पनि अलिक बढी हुने र वर्षाका गतिविधि पनि अलिक बढी भइरहेको छ। हिजोदेखि हेर्ने हो भने जुन मध्य प्रदेशको यो पश्चिमी भूभागदेखि बागमती गण्डकी लुम्बिनी र यो सुदूरपश्चिमकै तल्लो भूभागहरूमा चाहिँ यो हावा पनि अलि बढी चलेको अवस्था छ र आजलाई पनि यो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तल्लो भूभागमा चाहिँ हावा अलिक बढी चल्ने जसले गर्दाखेरि चाहिँ अब खेतीबालीहरूमा ढलाउनेदेखि चाहिँ केही समस्या हुन सक्ने हवाई उड्डयनलाई पनि केही आंशिक प्रभाव पर्न सक्ने चाहिँ देखिन्छ।
11: अब यो भोलि असोज 12 गते पछि मौसम खुल्छ वा वर्षा अझै केही दिन लम्बिन सक्छ?
12: भोलि असोज 12 गतेदेखि मौसम धेरै भूभागमा देशका अधिकांश भूभागमा मौसम राम्रो छ। आंशिक बादल मात्रै लाग्ने र थोरै मात्रामा थोरै ठाउँमा चाहिँ एउटा खण्डित वर्षा मात्रै हुन सक्ने सम्भावना देखिएको छ र अहिलेको मनसुनी प्रणाली छ त्यो त्यसको जुन शक्ति चाहिँ धेरै क्षय भइसक्ने अवस्था चाहिँ भोलिदेखि रहन्छ।
11: अब सञ्जीव सर, यो लगातारको वर्षापछि जमिन गलिसकेको अवस्थामा सामान्य वर्षाले पनि पहिरो जाने जोखिम चाहिँ कतिको बढाएको छ? अहिले आएको यो पानीले चाहिँ जमिनलाई चाहिँ कतिको चाहिँ कमजोर तुल्याएको छ यसो हेर्दा?
12: हो, धेरै हदसम्म कमजोर छ। अब जमिन कमजोर भइसकेको अवस्था छ। अब आज दिउँसो हामीले जुन मध्याह अपराह्नसम्ममा पानी केही मात्रामा पर्न सक्छ भन्यौँ, त्यो सामान्य पानीले पनि क्षतिको हिसाबमा बढी क्षति चाहिँ हुन सक्छ। किनभने यो लुम्बिनी अनि गण्डकी र यो बागमतीकै धेरै भूभागहरूमा चाहिँ पछिल्लो 3-4 दिनदेखि पानी परेको परै छ। आज रातिको कुरा गर्दा पनि अघि मैले चर्चा गरे अनुसार नै धेरै हदसम्म पानी परेको छ। त्यस कारणले चाहिँ अब यो सोइल मोइस्चर चाहिँ धेरै भइसकेको अवस्था छ होइन, यो माटोमा चाहिँ पानीको मात्रा धेरै हुँदाखेरि चाहिँ अब पहिरो जमिन गल्ने, पहिरो भासिने, कटान हुने नदीका छेउछाउतिर त्यो सम्भावना एकदमै छ। आज कमसे कम आजको लागि चाहिँ हामीले अलि धेरै नै ख्याल गर्नुपर्ने हुन्छ पानी कम नै पर्यो भने पनि।
11: तर अहिले अब जलस्रोत बढ्ने नदीहरू आसपासका क्षेत्रहरू, किनभने यो नेपाली बहसलाई लाखौं श्रोताले सुनिरहनु भएको छ, देशभरका 300-400 रेडियोले चाहिँ यसलाई प्रत्यक्ष प्रसारण पनि गरिरहनु भएको छ, यो सामाजिक सञ्जालमा पनि हामी आइरहेका छौं, कसरी सतर्क रहने, कुन कुन क्षेत्र अलिक बढी संवेदनशील र सतर्क रहनुपर्छ सञ्जीव सर?
12: अहिले अघि मैले भने अनुसार नै यो हाम्रो चितवन आसपासमा चाहिँ अब नारायणी नदी होस् अथवा चाहिँ यता जुन अब राप्तीदेखि यता पूर्वतिरका भूभागहरूमा चाहिँ बढी वर्षा गराइरहेकोले भइरहेकोले चाहिँ ती भूभागमा चाहिँ अब अलिक ख्याल गर्नुपर्ने हुन्छ। कमसे कम आज दिउँसो अपराह्नसम्मको लागि चाहिँ नदीको छेउछाउतिर चाहिँ गतिविधि नगर्ने, यातायातमा पनि आफूले अलिकति सावधानी अपनाउने गर्नुपर्छ र जुन यो 1155 अनि त्यसपछि 1155 टोल फ्री नम्बर त्यसमा पनि 2 गएर चाहिँ यो बाढी पूर्वानुमानको अहिलेको खोलाको अवस्थाको चाहिँ जानकारी चाहिँ हजुरहरूले निशुल्क रूपमा सबैले गर्न सक्नुहुन्छ। कुनै ठाउँमा यात्रा गर्नु पहिला चाहिँ 1155 र 1 फोन गर्नुभयो भने चाहिँ वर्षाको मौसमको गतिविधिको बारेमा निशुल्क जानकारी लिन सक्नुहुन्छ। 1155 फोन गरेर 2 थित्नुभयो भने चाहिँ अहिले बाढीको अवस्था, देशभरमै बाढीको अवस्था कस्तो छ, कुन खोला कत्रो भइरहेको छ भन्ने कुरा तपाईँहरूले जानकारी निशुल्क रूपमा प्राप्त गर्न सक्नुहुन्छ। त्यसकारण म सबै सर्वसाधारण अनि सरकारवालाहरूलाई पनि यसबाट चाहिँ लाभान्वित हुनलाई म अनुरोध गर्न चाहन्छु।
11: अब यो काठमाडौँ उपत्यकामा पनि अलिकति वर्षा यतिखेर पनि झरी जस्तो आइ नै रहेछ, उपत्यकाका नदी तथा खोला किनारमा डुबानको जोखिम अहिलेको अवस्थामा मलाई सुन्दै हुनुहुन्छ?
12: र अब अहिले त्यति जुन रेनफलको मात्राको कुरा गर्नुपर्दाखेरि त्यति धेरै नभए पनि अब सिमसिम राति पानी परिरहेको अवस्था छ। काठमाडौँ उपत्यकामा चाहिँ अलिक बढी पानी परेको भनेको चाहिँ यो चन्दागिरी, खोकना अनि यो ललितपुर साइडमा चाहिँ यो दक्षिण र यो पश्चिमपट्टिको साइडमा अलिक बढी वर्षा भएको देखिन्छ, यो उत्तर पूर्वपट्टिको साइडभन्दा होइन। र त्यस कारणले चाहिँ अब हाम्रो दक्षिणतर्फको भूभाग अलि होचो पनि रहेको छ र वर्षाको गतिविधि नै भइरहेको भएर चाहिँ त्यहाँ अलिकति ख्याल गर्नुहोला। तथापि आज दिउँसोको लागि चाहिँ त्यति ठुलो पानी पर्ने सम्भावना काठमाडौँ उपत्यकाको लागि छैन, यस्तै सामान्य पानी चाहिँ आज जुन अपराह्नसम्म पर्न सक्छ, सबैलाई ख्याल गर्नको लागि अनुरोध गर्न चाहन्छु।
11: यो क्लाउड ब्रस्टको सम्भावना देखिन्छ सर यतिखेर आज पनि आज भोलिसम्म?
12: क्लाउड ब्रस्ट भन्नुभएको
11: हो.
12: यो चाहिँ यस्तो हो, यो मनसुनी यो प्रणालीको असर हो होइन. यो क्लाउड ब्रस्ट हो भनेर भन्न सकिने अवस्था छैन. क्लाउड ब्रस्ट भनेको कुनै एउटा सानो ठाउँमा चाहिँ विशेष गरेर
11: अहिले त्यो सम्भावना देखिएको छ कि छैन हामीले हेर्दा
12: क्लाउड ब्रस्ट हो कि होइन भन्ने सवालमा चाहिँ अहिलेको यो जुन प्रक्रियालाई यो घटनालाई चाहिँ क्लाउड ब्रस्ट भन्न मिल्ने आधार छैन.
11: अब वर्षा रोकिएपछि पनि बाढी पहिरो जोखिम तत्काल घट्छ वा अझ केही घण्टा कायम रहन सक्ने सम्भावना रहन्छ?
12: हजुर, अब अहिले पनि हामी मनसुनको नै समयमा छौँ होइन. अब यो सिस्टम गइसकेपछि बिस्तारी हामी यो मनसुनको उत्तरार्धमै छौँ. केही दिनपछि हामी बिस्तारी मनसुन बहिर्गमनको जुन अनुगमन पनि गरिरहेको छौँ. केही दिनपछि बहिर्गमन हुन पनि सक्ला. अहिले हामी मनसुनकै अवधिमा भएको र यो मनसुनी वायुको प्रभाव नेपालमा रहिरहेको कारणले गर्दाखेरि चाहिँ अब अहिले सबैलाई समयमित हुनको लागि म आग्रह गर्न चाहन्छु. किनभने अब के आजदेखि चाहिँ म यो पानीको क्रममा धेरै हदसम्म कम भए पनि यो नेपाल मौसम विज्ञान विभागको आधिकारिक र पछिल्लो सूचनामा चाहिँ अध्यावधि हुनु होला. किनभने मौसमी प्रक्रिया प्रणाली भनेको चाहिँ अब यो कुनै नयाँ प्रणालीले असर गर्न पनि सक्ने अवस्था हुन्छ कहिले काहीँ होइन. अब अहिले हामीले एकदमै अनुगमन गरिरहेको छौँ. त्यस कारणले पछिल्लो जुन घटना के भइरहेको छ पछिल्लो मौसमी प्रणाली त्यसको बारेमा चाहिँ हामीले तपाईँहरूलाई बताउने नै छौँ. त्यसकारण हाम्रो चाहिँ आधिकारिक वेबसाइट सामाजिक सञ्जालमा चाहिँ एकदमै ख्याल गर्नुहोला. अहिलेको लागि चाहिँ भोलिदेखि चाहिँ धेरैसम्म मौसममा सुधार हुने पनि म सबैलाई जानकारी गराउन चाहन्छु अहिलेको विश्लेषण अनुसार.
11: जाँदा जाँदै सञ्जीव सर, यो जस्तो किनभने नेपालीहरूका महान पर्वहरू पनि यतिखेर आइरहेका छन् होइन, महान पर्व विजया दशमी पनि नजिक नजिक आउँदैछ. अब यसै महिना चाहिँ घट स्थापना पनि छ, दशैं आउन 20 दिन बाँकी रहँदाखेरि यस पालाको दशैं चाहिँ कस्तो हुन्छ, हामी कतिसम्मको प्रक्षेपण गर्न सक्छौँ, हाम्रो आधारले कतिसम्म बताउन सक्छ?
12: हजुर, अब हुन त हाम्रो क्षमता भनेको एक हप्ताभन्दा पछिको चाहिँ त्यो हरेक दिनको फोकस गरेर चाहिँ पूर्वानुमान गर्ने त्यति धेरै क्षमता छैन. तर पनि अहिले क्षेत्रीय र विश्वव्यापी जुन मौसमी मोडलहरूलाई विश्लेषण गर्ने हो भने र पछिल्लो यो मौसमी प्रक्रियालाई चाहिँ विश्लेषण गर्दाखेरि चाहिँ दशैंको बेलामा चाहिँ मौसमले दुःख दिने अवस्था त्यति देखिँदैन. दशैं राम्रै हुन सक्ने अहिलेको यतिखेरको विश्लेषणमा देखिन्छ. तथापि हाम्रो पछिल्लो सूचनाहरू चाहिँ सबैलाई चाहिँ ध्यान दिनको लागि म आग्रह गर्न चाहन्छु.
11: सञ्जीव सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
12: हस्, धन्यवाद.
11: उहाँहरू जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ. विश्रामपछि पुनः उपस्थित हुनेछौ.
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं.

0: account open. Activate any karobar. Sachile sanga. Busy life easy. Banau dai harek din. Global Smart Plus Life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खाता खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
6: दिस होम इन्टरनेट यतिकै हाम्रो बीचमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ घिमिरेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: हजुर धन्यवाद
6: नेपाली कंग्रेसको महाधिवेशनको उल्लासको विषयमा कुरा गर्नुभन्दा अगाडि म यहाँलाई जानकारी गराउन चाहन्छु पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणा गैराती निवासबाटै पक्राउ पर्नु भएको छ आइतबार आज पनि सार्वजनिक विदा हो उहाँलाई पक्राउको कारण चाहिँ खुल्न त सकेका छैन तैपनि अब यो साइबरले अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको भन्ने खालको खबर चाहिँ प्राप्त भएको छ यो अवस्थामा यो हिजोका दिनहरूमा नेपालमा पक्राउ पर्ने फेरि छुट्ने अब यो टेन्डेन्सी त चल्या छ सोलेन्द्र शमशेर जबराको यो पक्राउलाई अपराध अनुसन्धान कार्यालय टेकुले गरेको पक्राउलाई चाहिँ कसरी हेर्नु भएको छ
7: अब हेर्नुहोस् चाहिँ संसारका अरू मुलुकहरूले यो अनुसन्धान र कार्यालयको प्रकरणलाई जसरी अगाडि बढाउँछन् त्यसमा हाम्रो परिपक्वता देखिँदैन हामी चाहिँ कहिले व्यापारीलाई पक्राउ गर्छौँ कहिले उद्योगपतिलाई पक्राउ गर्छौँ कहिले अन्य क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गर्छौँ कहिले राजनीतिज्ञलाई पक्राउ गर्छौँ र पछि हामी फेरि छोडिदिन्छौँ कसैको प्रमाण पुग्दैन या चाहिँ पक्राउ गरिहाल्नुपर्ने कारण देखिँदैन या अन्य कारणले अदृश्य कारणले उनीहरूलाई हामी रिहाई गर्छौँ यो परिपाटी पहिलेदेखि नै चल्दै आएको अहिले प्रकरण पनि त्यस अन्तर्गत त्यसै अन्तर्गत हो या चाहिँ अन्य कुनै ठोस प्रमाणका आधारमा चाहिँ केही जघन्य अपराधका आधारमा चाहिँ गरिएको भन्ने कुरा अहिले भन्न सकिँदैन तर हाम्रो काम गर्ने तरिका राज्यको शैली होइन सरकारको चाहिँ नि जुन खालको अख्तियार अवलम्बन गरेको चाहिँ तौर तरिका चाहिँ त्यति उपयुक्त र त्यति जायज चाहिँ रूपबाट स्थापित भइसकेको देखिँदैन अहिलेसम्मका विगतका घटनाहरू हेर्दा अब यो चाहिँ वस्तुपरक छ कि ठोस छ कि अब समयक्रममा यो विषयमा अनि मात्रै भन्न सकिन्छ
6: अब एउटा कुरा के पनि आइरहेको छ भने अब यसलाई हामीले एकदमै पुष्ट त नगरौं तर धेरै संचार माध्यमले लेखेको छ पक्राउ पुर्जी बिनै पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा प्रहरी हिरासतमा भन्ने खालको विषय आएको छ र स्रोतको हवाला दिएर प्रहरीले नै पुष्टि गरेको भन्ने खालका पनि विषय आएका छन् पूर्व प्रधान न्यायाधीश नेपालको इतिहासमा पक्राउ परेको यो पहिलो घटना हो भन्नुभएको थियो वरिष्ठ अधिवक्ताले यसभन्दा अगाडि होइन अब यो प्रक्रियाले चाहिँ एक किसिमको सन्तास र त्रासको वातावरण सिर्जना भएन भयभीतको वातावरण सिर्जना हुँदै छैन त्यसो भए
7: त्यही त मैले अघि नै भने यस्ता पक्राउका प्रकरणहरू जे जति त्यसको श्रृङ्खला हामीले देखेका छौँ बेहोरेका छौँ त्यसले चाहिँ हाम्रो काम गर्ने शैलीमा परिपक्वता छैन भन्ने देखिन्छ अब यो प्रकरण चाहिँ नि अब तपाईँले नि भन्नुभयो पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरेको नेपालको इतिहासमा पहिलो घटना भन्नुभयो।
6: वरिष्ठ अधिवक्ता बाबुराम दाहालजीले मलाई भर्खरै भन्नुभएको थियो त्यो पहिलो घटना बन्यो।
7: त्यही त त्यही सुनेका कुराहरू अहिले आएका कुराहरू प्राप्त सूचनाहरूको आधारमा नै हामीले पनि आफ्नो धारणा बनाउने हो। त्यसैले यस्ता घटनाहरू जसरी अहिले घट्दै आएका छन् नि यी घटनाहरूले राज्यको र सरकारको राज्यको प्रतिनिधिको रूपमा काम गरिरहेको सरकारको चाहिँ विश्वसनीयता स्थापित हुनुपर्छ। काम गरेको कुराले नै विश्वसनीयता चाहिँ कमजोर हुँदै जाने हो भने भोलि सरकारलाई पनि कसैले नफेर्ने नमान्ने अवस्था आउन सक्छ। राज्यका अङ्गहरूले पनि आफ्नो विश्वसनीयता कायम गर्न सक्नुपर्छ, स्थापित गर्न सक्नुपर्छ। यो मामलामा चाहिँ विगतमा हाम्रो कमजोरी हुँदै आएको छ, यो विषय चाहिँ अब समयक्रममा प्रष्ट हुन्छ।
6: महामन्त्रीज्यू, नेपाली कंग्रेसको महाधिवेशनको चटारो पनि छ यतिखेर। वडा अधिवेशन सकिए, पालिका अधिवेशन सकिए, क्षेत्रीय अधिवेशन पनि यो वर्षाका कारणले छिटपुट कतै सारिएका पनि छन्, कतै भइ नै रहेको स्थिति पनि छ। र नेपाली कंग्रेसको 15 महाधिवेशनमा कतिको उत्साह छ?
7: अब हेर्नुहोस्, देशव्यापी रूपबाट अहिले यो प्रक्रिया जारी छ। हामीले प्रारम्भिक तहका चाहिँ निर्वाचनका प्रक्रियाहरू अगाडि बढाउँदैछौ। वडा तहको, पालिका तहको सकेर अब हामी चाहिँ संसदीय निर्वाचन क्षेत्र सँगसँगै प्रदेश सभा निर्वाचन क्षेत्रका अधिवेशनका प्रक्रियाहरू सम्पन्न गर्ने क्रममा छौ। यस क्रममा देखिएको वास्तवमा चाहिँ उत्साहलाई हेर्दाखेरि हामीले

0: त आएरलाई यसले गर्दाखेरि चाहिँ नि गाउँ गाउँमा चाहिँ पार्टीमा एउटा थप आकर्षण बढेको पाइएको छ। युवाहरूको त असाध्यै ठूलो एउटा जमात चाहिँ नेपाली कंग्रेसको क्रियाशील सदस्य भएको र पार्टीको निर्वाचनको प्रक्रियामा सामेल भएको अवस्था छ। यसले चाहिँ अहिलेको झरी बादल चाहिँ र यो प्राकृतिक विपत्तिको जुन अवस्थामा पनि चाहिँ देशको विभिन्न भागमा चाहिँ निकै ठूलो संख्यामा चाहिँ पार्टीमा साथीहरूको चाहिँ उपस्थिति र निर्वाचन प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ।
1: अर्को महाधिवेशन पनि असोज 15 गते हुँदैछ नि त होइन, कंग्रेसका दुईटा महाधिवेशन हुँदैछन् यसपाल।
0: अब होइन, नेपाली कंग्रेसको त एउटै महाधिवेशन हुँदैछ।
1: अब प्रकाश शरण महर्जीसँग मेरो हिजो बिहान पनि कुरा भएको थियो, उहाँले त अर्को महाधिवेशन हाम्रो असोज 15 गते हुँदैछ कंग्रेसको भन्नुभएको थियो।
0: नेपाली कंग्रेसको महाधिवेशन चाहिँ यही मात्रै हो, नेपाली कंग्रेसको होइन, पार्टीका साथीहरूले चाहिँ अर्को कुनै चाहिँ आयोजना गर्नुभएको छ भने त्यो चाहिँ संस्थागत चाहिँ एउटा चाहिँ दायराभन्दा बाहिर नै छ। त्यो नेपाली कंग्रेसको दायराभित्रका अरू गतिविधिहरू छैनन्। नेपाली कंग्रेसको नाममा अन्य साथीहरूले कुनै गतिविधि गरिराख्नु भएको छ भने त्यो बेग्लै कुरा हो, तर नेपाली कंग्रेसको संस्थागत महाधिवेशन चाहिँ यही अहिले जुन हामी गर्दैछौँ यही हो।
1: अब यो 15 महाधिवेशनको अहिलेको स्थिति हेर्दाखेरि एउटा पक्ष त छुट्यो नि त, अब दुईटा महाधिवेशन हुन्छन्, अब कंग्रेसको औपचारिक रूपमा विभाजनको मात्रै चरणमा छ कंग्रेस, त्यसको डिलमा छ, सर्वोच्चमा एउटा मुद्दा कायम नै छ, आधिकारिकताको मुद्दालाई चाहिँ सर्वोच्चमा विचाराधीन अवस्थामा राखिएको छ। के हुँदैछ कंग्रेसको अबको भविष्य गतिविधि?
0: प्रकरण छ, मुद्दा मामलाको प्रकरण त शुरूदेखि नै हुँदै आएकै छ होइन, चाहे निर्वाचन आयोगमा जाँदा होस् चाहे अदालतमा जाँदा होस् होइन, अदालतका चरणबद्ध चाहिँ नि बहसका श्रृङ्खलाहरू विवादका श्रृङ्खलाहरू चाहिँ जारी नै छन्। त्यसैले अदालतले गर्ने काम आफ्नो समयक्रममा गर्ला होइन, तर यो महाधिवेशनलाई आयोजना गर्ने मार्ग प्रशस्त गरिसकेपछि हामी के कुरामा विश्वस्त छौँ भने नेपाली कंग्रेसको महाधिवेशन निर्धारित समयमा हामी सम्पन्न गर्छौँ। त्यस बाहेकका महाधिवेशनहरू चाहिँ नेपाली कंग्रेसको नाम दिए पनि नेपाली कंग्रेसका संस्थागत महाधिवेशनहरू हुँदैनन्। कांग्रेस पार्टी यो अहिलेकै प्रकरणमा पनि एक डिक्का छ, नेपाली कंग्रेस चाहिँ का नाममा अन्य गतिविधिहरू मात्रै भएका हुन्, संस्थागत रूपबाट नेपाली कंग्रेस एकै छ। त्यसो भएको हुनाले यो विभाजनको संघार, फूटको संघार भन्ने यो बहुत प्रचारित जुन विषय छ यो चाहिँ वास्तवमा सत्य होइन, यो वस्तुगत छैन, यो चाहिँ प्रकारको प्रचारात्मक मात्रै छ।
1: महामन्त्रीज्यू, अब 15 महाधिवेशन आइ नै सक्यो, क्षेत्रीय अधिवेशनहरू हुँदैछन्, अब तपाईँ त महामन्त्री विशेष महाधिवेशनबाट अब केमा छ उम्मेद्वारी, के को तयारी गर्दै हुनुहुन्छ?
0: होइन, अब सल्लाह हुँदैछ, यसमा कसैले पनि केही कुरा हाम्रो तर्फबाट हामीले केही भनेका पनि छैनौ
1: होइन। महामन्त्रीमा त धेरै 8-10 आइसक्यो नामहरू, हामी कहाँ त उम्मेद्वारी
0: आउनु स्वाभाविक पनि छ। नेपाली कंग्रेसको यो परम्परा पनि हो, धेरै नेताहरूले आफ्नो उम्मेदवारी का लागि चाहिँ एउटा प्रयत्न गर्नुहुन्छ होइन, उम्मेदवारी दिनु पनि होला कतिपय साथीहरूले, यसलाई मैले अस्वाभाविक मानेको छैन, तर हामी के गर्छौँ भन्ने कुरा चाहिँ महाधिवेशनको अब अलिकति नजिकै पुगेपछि हामी सल्लाह पनि गर्छौँ, सल्लाहबाट नै तय हुन्छ।
1: होइन, अब तपाईँको उम्मेदवारी पक्कै पनि महामन्त्री भन्दा तल त नहोला, उपसभापतिमा जाने कि महामन्त्रीमै बस्ने कि के गर्ने?
0: अब यो विषयलाई हामीले मैले भने नि पहिला पनि विशेष महाधिवेशनमा पनि हामीले सल्लाह गरेर भूमिकाको बाँडफाँड गरे हौं।
1: अब त सल्लाह भन्दा पनि अब त निकै व्यापक रसाकसी नै हुन्छ नि अब त महाधिवेशनमा त,
0: त्यसैले अब जब रसाकसी त हुने नै भयो नि, यो पार्टीको चाहिँ केन्द्रीय समितिको नेतृत्व पदाधिकारीमा आउने कुरामा त रसाकसी हुन्छ नै, तर यसलाई मैले चाहिँ सहज रूपमा लिएको छु। पार्टी नेतृत्वसँग बसेर हामीले सरसल्लाह गरेर हामीले यसलाई तय गर्छौँ।
1: सभापतिमै त उम्मेदवारी रहँदैन नि, यहाँको
0: रहँदैन, सभापतिमा हाम्रो गगन थापाज्यू नै फेरि सभापति भन्नुहुन्छ।
1: ए, भनेपछि अब तपाईँको चाहिँ महामन्त्रीमा चाहिँ कन्फर्म नै छ, अब त्योभन्दा माथि चाहिँ केमा समायोजन हुन्छ, केमा मिल्छ, कुरा मिलिएपछि त्यो त्यसभन्दा माथि पनि जान सक्नुहुन्छ होइन?
0: होइन, तल माथि भन्ने कुरा यी सबै कुराहरू चाहिँ अहिले केही पनि छलफलमा केही पनि आएका छैनन् होइन।
1: होइन, महामन्त्रीमा त तपाईँ कन्फर्म नै हो नि त उम्मेद्वार त,
0: यो विषय अब
1: कंग्रेस महामन्त्रीको उम्मेद्वार गुरुराज घिमिरे कन्फर्म हो भनेर धेरैले भनिसक्नु नै भएको छ होइन, केही व्यक्तिले अरूले पनि त्यहाँ उम्मेद्वारी घोषणा गर्दै हुनुहुन्छ होइन सामाजिक सञ्जालमा, उपसभापति बन्ने कि महामन्त्री बन्ने?
0: होइन अब हामीले यो विषयलाई अहिले चाहिँ

0: ज्यादा चाहिँ बहसमा ल्याएका पनि छैनौ. यो समय क्रममा यो आफै हुने कुरा हो होइन. हामी छलफलबाट तय गर्छौ, हामी बसेर आपसी परामर्श गरेर जिम्मेवारी बाँडफाँड गर्छौ.
1: अब कंग्रेसको अहिलेको आन्तरिक रूपको जुन झमेला पनि छ, हुन त अब धेरै कंग्रेसी जनहरू संस्थापनमा फर्किसकेको विषय पनि छ, देउबा पक्ष कमजोर बनेको भन्ने यहाँहरूको आकलन पनि स्थिति हो. अब एक ठाउँमा उभिन सक्ने त्यस्तो खालको कुनै बुटी छैन, अब त्यो बुटीले काम गर्ने सम्भावना छैन.
0: होइन, किन नहुने, हामी विभाजितै छैनौ. अघि पनि मैले भने
1: कस्तो विभाजित नहोला, 15 गते अर्को अधिवेशन हुँदैछ, फेरि 15 गते महाधिवेशन.
0: होइन, हामी विभाजित छैनौ. मलाई लाग्छ असोज 15 गते अर्को चाहिँ नि नेपाली कंग्रेसको नाममा अर्को अधिवेशन गर्नुपर्ने कुनै आवश्यकता म देख्दिन. अस्ति नै हामीले भनेका हौ, सभापतिजीले पनि आह्वान गर्नुभएको हो र त्यो आह्वानलाई स्वीकार गरेर ठूलो संख्यामा साथीहरू अहिले चाहिँ यो महाधिवेशनको प्रक्रियामा सामेल हुनुहुन्छ पनि. त्यसो भएको हुनाले अहिले पनि हामीले चाहिँ चाह्यौँ भने चाहिँ महाधिवेशनको 15 गते गरिने भनिएको, प्रचार गरिएको यो सबै प्रक्रियालाई रोकेर यही महाधिवेशनलाई सघाएर पार्टीका बाहिर रहनुभएका साथीहरूलाई सबैलाई समाविष्ट गरेर अगाडि बढ्न सक्छौ. त्यसो भएको हुनाले नेपाली कंग्रेस एक भएर अगाडि बढ्नुपर्ने यो ऐतिहासिक घडीमा, यो मोडमा नेपाली कंग्रेसको नाममा चाहिँ एकभन्दा बढी गतिविधिहरू गरिराख्नु चाहिँ दूरदर्शितापूर्ण पनि हुँदैन, बुद्धिमत्तापूर्ण पनि हुँदैन. हामी सबै एक भएर अगाडि बढ्न सक्छौ.
1: 15 महाधिवेशनमा टिम बनाउने प्रचलनको निरन्तरता हुन्छ वा चाहिँ हुँदैन, चिटसिट बाँड्ने काम हुन्छ नि त, यहाँ हाल्ने यहाँ नहाल्ने भनेर हुन्छ कि हुँदैन?
0: होइन, हामीले गुटबन्दी तोड्नलाई नै हामीले विशेष महाधिवेशन गर्नु परेको हो. परम्परागत कार्यशैली बदल्नलाई, हामीले पार्टी चलाउने कार्यशैली बदल्नलाई, सरकार चलाउने हाम्रो तौर तरिका बदल्नलाई र यो पार्टीलाई सबैको साझा पार्टीको रूपबाट विकसित गर्नलाई, सबै सदस्यहरूको स्वामित्व भएको अपनत्व भएको पार्टीको रूपबाट यसलाई अगाडि बढाउनका लागि र देशमा विद्यमान समस्याहरूलाई चाहिँ समाधान गर्ने सूत्र पहिल्याउनका लागि होइन, र सरकारमा पुगेर चाहिँ नेपाललाई चाहिँ भौतिक विकासको चाहिँ एउटा उचाइमा लिएर जानका लागि र नेपालको हामीले संघर्षबाट स्थापित गरेको यो लोकतान्त्रिक गणतन्त्रलाई चाहिँ अझ बलियो बनाएर अगाडि बढाउनका निम्ति र नेपाललाई, नेपालको प्रतिष्ठालाई अगाडि बढाउनका निम्ति, उचाइमा पुर्याउनका निम्ति चाहिँ नेपाली कंग्रेसलाई दर्विलो लोकप्रिय पार्टीको रूपबाट रूपान्तरण गर्नका निम्ति नै हामीले चाहिने नेतृत्व हातमा लिनुपर्ने अवस्था भएको हो कि.
1: होइन, रस्साकसीका बीचमा त अब यी कामहरू, यी गतिविधिहरू पनि त हुन सक्छन् नि होइन?
0: होइन, त्यो त आन्तरिक गतिविधि हुन्, यी गतिविधि मुख्य हाम्रा चाहिँ मुद्दाहरूमा पर्दैनन्. यी गतिविधिहरू भनेको नेतृत्व लिने भनेको चाहिँ हामी आपसी बसेर सरसल्लाह गरेर परामर्श गरेर हामी तय गरिहाल्छौ नि.
1: अब सभापतिको विकल्प त गगन थापाको विकल्प कोही पनि रहनु भएन, यसमा क्लियर नै भयो होइन. अर्को चाहिँ सभापतिमा उम्मेद्वारी दिने उम्मेद्वारै छैन भन्दा पनि हुन्छ अहिलेको अवस्थासम्म.
0: हजुर, होइन, उहाँको बारेमा उहाँले भर्खरै जिम्मेवारी प्राप्त गर्नुभएको छ, विशेष महाधिवेशनबाट सभापति बन्नुभएको छ. अब 15 महाधिवेशनबाट फेरि सभापति बनेर होइन, त्यसपछि पार्टीको जुन अभिभारा छ, जिम्मेवारी छ, ऐतिहासिक दायित्व छ, अहिलेको चुनौतीपूर्ण घडीमा पार्टीलाई चाहिँ सबलतापूर्वक, कुशलतापूर्वक नेतृत्व दिएर नेपाली कंग्रेसलाई लोकप्रिय र चाहिँ बलियो जनमत भएको पार्टी बनाउनु पर्ने जुन अभिभारा छ, यसलाई पूरा गर्नका निम्ति उहाँको नेतृत्व फेरि आवश्यक छ.
1: अब कंग्रेसलाई एक ठाउँमा उभ्याउन सकिन्छ कि सकिँदैन महामन्त्रीज्यू? छलफल बहसहरू यसभन्दा अगाडि चाहिँ जस्तो अब महाधिवेशन त दुईटा नै अब उहाँहरूले पनि गर्नु हुने नै भयो किनभने तोकिसकिया छ, त्यसले चाहिँ के समस्या पार्छ?
0: होइन, नेपाली कंग्रेसलाई एकताबद्ध बनाएर लैजाने प्रयास त जारी नै छ नि हाम्रो. त्यो प्रयासलाई त हामी अगाडि बढाइहाल्छौ नि होइन. बेला बेलामा नेपाली कंग्रेसको नेतृत्वले सार्वजनिक गरेका धारणाहरूमा, बैठकले गरेका,
1: जस्तो मैले भन्न खोजे, महाधिवेशन पछि पनि एक ठाउँमा उभिन सक्ने आधारहरू तयार हुन सक्छन् कि सक्दैनन् भनेको
0: सम्भव छ, सबैलाई समेट्ने प्रयास जारी छ, त्यो हामी गर्छौ.
1: सरकारको स्थिति के छ? बालेन शाह प्रधानमन्त्रीजी संयुक्त राष्ट्रसंघको महासभामा पुगेर फर्किनु भएको छ.
0: सरकारले प्रभावकारी रूपबाट काम गर्नुपर्नेमा दुई तिहाई चाहिँ जनमत प्राप्त गरेर आएको सरकारले जुन रफ्तारमा काम गर्नु परेमा त्यो रफ्तारमा काम गरेको देखिएको छैन. सरकारलाई काम गर्नमा कुनै बाधा विरोध व्यवधान छैन, कुनै सड़क गतिविधि छैन. विपक्षी दलले चाहिँ नि रचनात्मक चाहिँ रूपबाट भूमिका खेलिरहेको छ. सरकारका काम कारवाहीको आधारमा समर्थन र विरोध गर्ने नीति अख्तियार गरिरहेको छ, तथापि सरकारले काम गर्न सकिरहेको छैन. यस्तो अनुकूल समयमा यस्तो प्रबल बहुमत ल्याएको सरकारले यो गतिमा काम गर्ने हो भने त वास्तवमा पाँच वर्षको समय सदुपयोग हुन सक्छ जस्तो लाग्दैन हामीलाई.
1: अब अहिले सरकारले चाहिँ आफ्ना चाहिँ गतिविधिहरू जस्तो जलवायु अनुकूलन सम्बन्धी वा परिवर्तन सम्बन्धी चाहिँ राष्ट्रसंघमा उठाएका मुद्दाहरू, प्रधानमन्त्रीको पर्फर्मेन्सहरू, त्यसले पार्ने प्रभावहरूका बारेमा प्रमुख प्रतिपक्षी दलको हैसियतले, महामन्त्रीको हैसियतले तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ?
0: होइन, अब उहाँले चाहिँ महासभामा भाग लिँदाखेरि चाहिँ उहाँले जुन प्रस्तुति जुन नेपालको तर्फबाट उहाँले जुन विचार राख्नुभयो यसको सबैले एप्रिसिएट यसलाई गरेकै छन्. यो राम्रो थियो प्रस्तुति उहाँको. उहाँले प्रभावकारी रूपबाट नेपालको तर्फबाट प्रधानमन्त्रीको हैसियतले आफ्ना कुराहरू राख्नुभएको छ, यसलाई सबैले एप्रिसिएट गरेकै छन्, यसलाई सराहना गरेकै छन्. होइन, एउटा पाटो भयो यो. यो भूमि, यो जलवायु परिवर्तनले नेपालमा पारेका प्रभाव दुष्प्रभावका बारेमा जुन कुरा उहाँले राख्नुभयो यो नेपालीहरूको साझा मत नै हो.
1: अब उहाँले मुद्दा त उठाउनु भएको छ तर त्यसको चाहिँ कार्यान्वयनको चरणमा वा अन्तर्राष्ट्रिय जगतले चाहिँ नेपाललाई हेर्ने दृष्टिकोणमा उहाँको अर्थात उहाँको चाहिँ त्यो दमदार प्रस्तुति रहेको रहने यसले छाप पार्न सक्ने स्थिति बन्यो कि बनेन त्यहाँ?
0: होइन, अब संसारले पनि राम्ररी के बुझेको छ भने नेपाल जस्ता देशहरूले जुन खालको चाहिँ यो जलवायु संकट झेलिरहेका छन् यसको बहुआयामिक चाहिँ यसको प्रभाव दुष्प्रभाव संसारलाई नै पर्छ. 2 अरब जनसंख्यालाई यसको सिधा प्रभाव पर्छ. होइन, यो कुरालाई संसारले पनि महसुस गरेकै छ. त्यसैले यसको मारमा नेपाल मात्रै पर्नुहुन्न र नेपालले यो यसबाट कसरी उन्मुक्ति पाउने, यो संकटको सामना कसरी गर्ने भन्ने विषयमा मलाई लाग्छ संसार सहमत छ, संसार एकमत छ र संसारका शक्तिशाली राष्ट्रहरू, नेपालको भलो चाहने हित चाहने राष्ट्रहरू, नेपाल जस्ता चाहिँ विकासमा पछि परेका राष्ट्रहरूका लागि चाहिँ संसारले सकारात्मक रूपबाट चाहिँ सहयोग पुर्याउँछ भन्ने हामीलाई विश्वास छ.
1: जाँदा जाँदै सरकारलाई प्रतिपक्षीको सुझाव वा सहयोग उसप्रतिको धारणा चाहिँ के छ?
0: होइन, अब सरकारले काम गर्ने मौका पाएको छ. निर्वाचन पछि चाहिँ सरकार चलाउने जिम्मेवारीको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा पुगेको छ र यो सत्ता भनेको मौका हो र यो मौका जनताले दिएका हुन्. त्यसैले देशलाई, लोकतान्त्रिक शासन प्रणालीलाई र जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्ने हो भने, सकारात्मक चाहिँ बाटोतर्फ अग्रसर हुने हो भने फेरि पनि सबैको सहयोग प्राप्त हुन्छ. तर सरकारमा मात्रै बस्ने, जनताको जीवन बदल्ने गरी, राष्ट्रको मुहार बदल्ने गरी र नयाँ पुस्ताको भविष्य चाहिँ नेपालमै सुरक्षित गर्ने गरी र नेपाललाई चाहिँ एउटा प्रतिष्ठित राष्ट्र बनाउने गरी काम नगर्ने हो भने, नेपालीहरूलाई सम्मानित नेपाली बनाउने गरी जन काम नगर्ने हो भने चाहिँ सरकारमा पुग्नुको औचित्य रहँदैन. त्यो दिशामा सरकार अझै गम्भीर बन्नुपर्छ र यो विषय हामीले बारम्बार औल्याएका छौँ, बारम्बार यो विषय उठाएका छौँ, बारम्बार खबरदारी गरेका छौँ.
1: हस् महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: त्यो
1: नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

Radio NRN 99.1 समय को ख्याल राखौं। 7 बज्यो।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं,
2: आईएमई गरौं, आईएमई गरौं।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: रेडियो NRN 99.1।

नगरपालिकाको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा कडा कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दरहरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

0: पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्दैमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा कृष्ण ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852-57-92, 9842-59-7495 9842-23-562 9842-25-25-05
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त नाम बताउँछ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 01545-7877 9842-35541 भयो गुड भेरी गुड भेरी गुड

पालिकाको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौं। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

पालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दरहरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलीद्वारा जनहितमा जारी।
2: पाथीबाडा फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। पाथीबाडा फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको

0: विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
0: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: रेबिज रोग सम्बन्धी सुन्दरहरिया नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाइबाट सर्ने चार घातक भाइरल रोग हो, जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाइबाट बस्नु पर्दछ। कुकुरको टोकाइबाट बस्न निम्न कुराहरू ख्याल गरौं। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराटचोक, मोरङ।
3: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन? सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 98421484444, 98-10-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिज दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: हाम्रै विराटको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुकै तपाईँ चटानी कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर अब बनाउने सुविधा पनि छ झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन

महानगरपालिकाको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नुपर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दरहरिचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: सुसैली समय सूचक यो जनमनको बोली रेडियो सुसेलीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: सुगन्धवाला मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: ल छोरीहरू, तिमी दिदी बहिनीलाई हेर्न भने अमेरिकाबाट ग्रिन कार्ड होल्डर केटाहरू हेर्दा ह्यान्डसम पनि छन्। यो चाहिँ तिमीहरूलाई मनपर्छ कि?
2: ठिकै छ, हेर्दै न त, हेर्दैमा के बिग्रिन्छ र अमेरिकन बाबुहरूलाई।

अनि अर्को खुसीको कुरा, हामी नेपालमै परमानेन्टली बस्दैछौँ नि,

नागरिकताको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लातमा हान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

0: होइन यो रामेलाई कति सम्झाउनु भने जहिले मैसा मैसा भन्दै हाम्रै मैयाको पछि पछि कुदिरहन्छ, पढाइ लेखामा ध्यानै छैन।
1: त्यही त झन्टुहुरो केटो भनेर हामी सँगै राख्यौ, पढी लेखी भविष्यमा केही गर्ला कि भनेर स्कुल हालिदियौ, तर खै
0: त्यस्तै तालो हो भने म यहाँको बिहे पछि दाहिजोमा सँगै पठाइदिनु पर्ला।

थकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिस विरुद्धको खोप लगाऊ। रेबिस बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: सफा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: ट्याक्सी ट्याक्सी खै
2: कता हो म यहाँ चिटिक्क परेर
1: पार्टीमा जान लागेको देखेन?
2: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो? लिन आऊ बाजा बजार।
3: हो बजाउने हो
2: बाजा।
1: सधैँलाई घर जै बस्ने भए आए हुन्छ, नत्र आफ्नो आफ्नो पाटो त तय हुन्छ।

0: वाओ दिताले नानु केटा कस्तो ह्यान्डसम रहेछ
1: खाली केटाको कुरा नगर्दा त

नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: हेलो
1: साई, के छ तिम्रो बाटो?
0: ठिक छु, हजुर।
1: मलाई साह्रै ठिक लाग्छ।

0: हामीलाई गर्व छ, नेपाल बङ्गलादेश ब्याङ्क, हामी सबैको ब्याङ्क, सही रोजौं।
1: ढुङ्गाबाट बन्छ निर्माण पछि चट्टान सुरु, अग्नि घिमे।
2: Hoping for fun. Prisma Smart TV.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: मलाई तिम्रो माया नभएको होइन, माया त गाढा छ तर समाज तेर्थे भयो पिरती के चेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैन, गर्नु गरे जाँदैन।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौं,

नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

Saroj, I'm sorry. I cannot be with you again. मैले धेरै ट्राई गरे तर म यो रिलेसनमा कहिले खुसी नै हुन सकिन र यसको लागि म आफ्नो सपना पनि तोड्न सक्दिन. All the best for your future. And I just want you always be happy.

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-6666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल बिराट चौक 01-2546-7686 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

पालिका को अत्यन्त जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा फरक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दे बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा चाहिँ दिनुपर्छ नि।

0: प्रोडक्टका उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।
1: Music Nepal Movie

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरेन। मोबाइल नम्बर 98421484444 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: रेबिज रोग सम्बन्धी सुन्दरहरिया नगरपालिकाको अत्यन्तै जरुरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो, जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरबालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दर हरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: वर्षदेखि किसानकै बगैंचामा पुगेर स्याउ खरिद गर्न थालेको छ। सहकारीले 3 लाख किलो स्याउ संकलन गरी देशका ठूला बजारमा पुर्याउने लक्ष्य लिएको छ। सहकारीका अध्यक्ष विष्णु बुढाका अनुसार यो स्याउ खरिद गर्ने कार्यक्रम मात्र होइन, किसान र बजार बीचको दूरी घटाउने प्रयास पनि हो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
6: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
9: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले थला पारेका भूभाग अझै उठ्न सकेका छैनन्। बगेका सड़क र पुल निर्माणको प्रतीक्षामा छन्। क्षतिग्रस्त जलविद्युत आयोजना र घरबस्ती पुरानै अवस्थामा फर्किएका छैनन्। बेपत्ता आफन्तको खोजी जारी छ। भोटेकोसी बाढ़ीको घाउमा मौसमले फेरि अर्को चोट थपेको छ। लगातार 3 दिनदेखि परेको झरीले देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। लगातारको झरीसँगै बाढ़ी पहिरो र डुबानले चन्दनको क्षति समेत गरेको छ। बाढ़ी पहिरो र डुबानले देशका विभिन्न गाउँ शहर डुब्नुका साथै कतै सड़क र पुल बगाएको छ भने केही ठाउँमा विद्युत आयोजनामा समेत क्षति गरेको छ। पछिल्लो झरीले विशेष गरी मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त बनाएको हो। बाढ़ी पहिरोमा पनि 3 दिनमा मृत्यु हुनेको संख्या 3 दर्जन नागेको छ। केही सम्पर्क विहीन छन्। कतै पहिरोले घर पुरेको छ त कतै नदीले बस्ती डुबाएको छ, कतै घर नै बगाएको छ। प्रमुख राजमार्गमा पहिरो खसेर यातायात रोकिएको छ भने बाढ़ी पहिरोले विद्युत प्रसारण तथा वितरण प्रणालीमा समेत ठूलो असर पारेको छ। लगातारको वर्षाले जनजीवन प्रभावित भइरहेका बेला मौसम भने क्रमशः सुधारतर्फ जाने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि घट्दै जाने मौसमविदहरूले बताएका छन्। आइतबार रातिदेखि भारी वर्षाको सम्भावना नरहेको मौसमविद संजीव अधिकारीले बताएका छन्। सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने उनको भनाइ छ। यद्यपि मौसम सुधार भए पनि लगातारको वर्षाले जमीन गलेको, नदी तथा खोलामा जलसतह बढ़ेको र पहिरोको जोखिम कायम रहेकाले प्रभावित क्षेत्रमा तत्काल जोखिम नघट्ने विभागको भनाइ छ। वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायम रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। वर्षा रोकिए पनि पहिरोको जोखिम अझै केही दिन रहने प्राधिकरणले बताएको छ। अझै केही दिन सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। नदीको बहाव बढ़ेर हुने कटान र पहिरो अबको जोखिम रहेको समेत बताइएको छ। त्यस्तै बाढ़ीकै समय अझै बढ़न सक्ने देखिने समेत विभागले बताएको छ। नारायणीमा 25 वर्ष यताकै ठूलो बाढ़ी, नदी किनारका बस्ती संकटमा उपशीर्षकमा यसैसँग खबर छ। लगातारको वर्षापछि देशका प्रमुख नदीमा जलसतह बढ़दा नदी किनारका बस्ती डुबानमा परेका छन्। नारायणी नदीमा 2058 साल यताकै ठूलो बाढ़ी आएको छ। नारायणीमा 9 मिटरलाई खतराको तह मानिनेमा आइतबार पानीको सतह त्योभन्दा करिब 2.5 मिटर माथि पुगेको हो। नारायणीको बाढ़ीका कारण पूर्वी नवलपरासीको गैराकोटदेखि त्रिवेणी धामसम्मको करिब 56 किलोमिटर नदी किनार क्षेत्रमा समेत असर परेको छ। त्यस्तै बागलुङमा 9 जनाको मृत्यु, टुट्यो सीधा यातायात उपशीर्षकमा खबर छ। बागलुङमा बाढ़ी पहिरोमा परेर 9 जनाको मृत्यु भएको छ। 3 दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँ बाढ़ी पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको हो। आइतबार बिहानैदेखि निसी खोला, तमान खोला, बढ़ीगाड, ढोरपाटन, दरम खोलामा बाढ़ी आएको छ भने ग्रामीण क्षेत्रमा पहिरोले घर पुर्याएका छन्। पहिरोले घर पुरिँदा निसी खोला गाउँपालिका 3 का एकै परिवारका 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 36 वर्षीय श्याम कुमारी विक्क, उनका 13 वर्षीय छोरा मनोज विक्क, 8 वर्षीय छोरा मुकेश विक्क र 3 वर्षीय छोरा निशान विक्कको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। भोटेकोश्रीको पीड़ामाथि झरीको अर्को प्रहार, मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: गोर्खापत्रले बाढ़ी पहिरोमा 21 जनाको मृत्यु शीर्षकमा खबर छापेको छ। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा शुरू भएको पछिल्लो 4 दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादिङमा 1, मकवानपुरमा 1, धनुषामा 1, मनाङमा 2 जनाको मृत्यु भएको छ। वर्षाले सयौं घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरूद्ध सड़क खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। बागलुङको ताराखोला 5 पहिरोमा परि मनबहादुर रोकाको मृत्यु भएको छ। निसीखोला 3, पन्थी खरियामा पहिरोमा परि श्याम कुमारी विकसहित 3 जनाको मृत्यु, 3 बालकको मृत्यु भएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पाको माथगढ़ी 2, रूपसेमा शेरबहादुर चिदी तथा रिब्दीकोट 6, धुस्तुङमा कृष्ण मुरारी सारूको पहिरोमा परि मृत्यु भएको छ। माथागढ़ी 3, कसेनीको भैंसकट्टामा पहिरोमा घर पुरिदा लीलबहादुर घरती मगर, उहाँकी 17 वर्षीया छोरी दिना र छिमेकीकी 15 वर्षीया झरना घरतीको मृत्यु भएको प्रहरीले जनाएको छ। हिम पहिरोमा 2 निधन, 10 जना सम्पर्कविहीन। यससँगै अर्को खबर, मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नारपाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको निधन भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन रहेका छन्।
9: जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा खबर छ। जलवायु परिवर्तनले मानिसको दैनिकी मात्र होइन नागरिकता र राज्यसँगको कानूनी सम्बन्ध समेत जोखिममा पर्न थालेको छ। बाढ़ी, चक्रवात, समुद्री सतह वृद्धि, खडेरी र अन्य जलवायुजन्य विपदका कारण मानिस विस्थापित हुँदा परिचय पत्र, जन्म दर्ताका कागजात हराउने, जन्मदाता हुन नसक्नु र अर्को देशमा पुगेपछि नागरिकताको कानूनी हैसियत अस्पष्ट हुने जोखिम बढ़िरहेको छ। यही बढ़दो जोखिमलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय र मेलबर्न विश्वविद्यालयको पीटर म्याकुमुलिन सेन्टर अन स्टेटलेसनेसले जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्यविहीनता सम्बन्धी विश्वव्यापी सिफारिश सार्वजनिक गरेका छन्। ती निकायका अनुसार जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्यविहीनताको विषयमा केन्द्रित यो पहिलो विश्वव्यापी सिफारिश हो। गत साता सार्वजनिक सिफारिश प्रतिवेदनले जलवायु परिवर्तन, नागरिकता र राज्यविहीनताको सम्बन्धलाई एउटै नीतिगत ढाँचामा जोड़िएको छ। प्रतिवेदन अनुसार जलवायु परिवर्तन र राज्यविहीनता सम्बन्धी नीति लामो समयदेखि अलग अलग क्षेत्रमा केन्द्रित रहे पनि जलवायु संकटले ती दुई बीचको सम्बन्धलाई थप जटिल बनाइरहेको छ। यूएनएचसीआरका अनुसार सन् 2025 अन्त्यसम्म विश्वभरि करिब 45 लाख मानिस राज्यविहीन थिए, जसमध्ये करिब 90% जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको देशमा बसोबास गर्छन्। अधिकांश राज्यविहीन मानिस सीमान्त अवस्थामा बस्ने र कतिपय देशमा उनीहरूको तथ्याङ्क नै उपलब्ध नहुने भएकाले वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। दक्षिण तथा दक्षिण पूर्वी एसिया, अफ्रिका र मध्यपूर्वका विभिन्न देशमा राज्यविहीन मानिसको ठूलो संख्या जलवायु जोखिमका उच्च क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ। यूएनएचसीआरको तथ्याङ्क अनुसार बंगलादेशमा मात्र करिब 12 लाख, म्यानमारमा 5 लाख, 19 हजार बढ़ी, थाइल्याण्डमा 6 लाख, 10 हजार बढ़ी र मलेसियामा 1 लाख 34 हजार बढ़ी मानिस राज्यविहीन अवस्थामा छन्। तर जलवायु परिवर्तनका कारण मात्रै कति मानिस राज्यविहीन भइसके भन्ने विश्वव्यापी तथ्याङ्क भने अहिलेसम्म यकिन छैन।
1: पूर्व प्रधान न्यायाधीश जबरा 14 घण्टा प्रहरी नियन्त्रणमा, के थियो सुरक्षा थ्रेट, किन छाड़ियो शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। शनिबार मध्यरातमा प्रहरीहरू एकाएक निवासमा प्रवेश गर्दा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सशंकित भए। राति 12:30 बजे निवास पुगेका प्रहरीसँग झण्डै 2 घण्टा उनले सवाल जवाफ गरे। प्रहरीले सुरक्षा थ्रेट थ्रेट रहेको बताउँदा उनले विश्वासै गरेनन्। हामीसँग हिँड्नुहोस् भन्दै प्रहरीले मनाउने प्रयास गरिरहे। प्रहरीको आशय बुझेर उनले सबै जानकारी आफन्तहरूलाई गराए। आइतबार बिहान पाउने 3 बजे जबरालाई काठमाडौँ टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइयो। कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काको च्याम्बरमा राखेर सोधपूछ शुरू भयो। किन यहाँ ल्याएको जबराले प्रश्न गरिरहे। जेनजी समूहबाट सुरक्षा थ्रेट भएकाले सुरक्षार्थ ल्याउनु परेको बाध्यता प्रहरीले दर्शाए। एसएसपी खड्काले थपे, योभन्दा बढ़ी बताउन मिल्दैन श्रीमान। जबराले आफूलाई पक्राउ पूर्जी पनि नदिएको र मध्यरातमा ल्याएर आफूमाथि ज्यादती भएको आक्रोश पोखे। मध्यरातमा पक्राउ 14 घण्टापछि रिहा। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयबाट भएको आदेशका कारण व्यक्ति पक्राउ हुँदा प्रतिनिधि सभामा सत्तारूढ़ दलकै सांसदहरूले विरोध गर्दै आएका छन्। तर पूर्व प्रधान न्यायाधीश राणालाई पक्राउ गर्ने आदेश कसले दिएको हो, यसबारे प्रहरी र गृह मन्त्रालयका अधिकारीहरू पन्छिन खोज्छन्, जवाफदेही देखिँदैनन्। हिरासतमा भेट नै दिइएन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको पक्राउले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी चनाखो भए। उनकै नेतृत्वमा आयोग टोली टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको गेट बाहिर मध्यान्न 12 बजेतिर पुग्यो। भेटघाटका लागि करिब 45 मिनटसम्म प्रतीक्षारत रहयो। टोलीको उद्देश्य थियो मध्यरातमा घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश जबराको अवस्था बुझ्नु र उनीसँग भेट गर्नु। शनिबार मध्यराती प्रहरीले महाराजगंज स्थित घरबाटै जबरालाई पक्राउ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेर फर्केको केही घण्टामै प्रहरीले जबरालाई पक्राउ गरेको थियो। प्रहरीलाई कानूनी दायरामा ल्याउनु। आयोग प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाएको उल्लेख छ। प्रहरीले गरेको व्यवहारप्रति खेद व्यक्त गर्दै आयोगलाई प्राप्त संवैधानिक एवं कानूनी अधिकारको सम्मान गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ। तै चुप मै चुप, नियन्त्रणमा रहेका राणा कुन आधार र अवस्थामा नियन्त्रणमा राखिएका थिए भन्ने प्रश्नको जवाफमा गृह मन्त्रालय र प्रहरी उच्च अधिकृतहरू पन्छिन्छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले आफूलाई पर्याप्त जानकारी नभएको उल्लेख गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डकासँग जानकारी लिन आग्रह गरे। राणालाई नियन्त्रणमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डका र प्रवक्ता रामेश्वर कार्की सम्पर्कमा आउन चाहेनन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। के थियो सुरक्षा थ्रेट, किन छोडियो शीर्षकमा।
9: एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा खबर छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी दुई प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 नेपाली विदेश अध्ययन गर्न जाँदा 1.41 खर्ब रूपियाँ र घुम्न जाँदा 67.18 करोड़ रूपियाँ खर्च भएको छ। नेपालले आर्थिक वर्ष 2082-83 विदेशीको भ्रमणबाट 9.05 करोड़ रूपियाँ आमदानी गरेको भए पनि नेपालबाट 1.19 खर्ब रूपियाँ बाहिरिएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़नु र नेपालीमा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ़दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्चले नेपाली नागरिकको बदलिदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई समेत प्रतिविम्बित गर्दछ। ठूलो परिमाणमा रकम विदेशीधा, देशभित्रको पूँजी परिचालन, शैक्षिक क्षेत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ। पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढ़ेको छ। विद्यार्थी विदेश पढ़न जाँदा शुरूका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेटको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 2082-83 548,717 जनाले 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5.56 अर्ब रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी लहर बढ़दै गएको देखाउँछ। नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़दै जाँदा शिक्षातर्फको खर्च पनि बढ़ेको छ। विद्यार्थीले विश्वविद्यालय शुल्क, आवास खाना यातायात तथा अन्य शैक्षिक गतिविधिमा पैसा खर्च गर्ने गरेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 मात्रै नेपाली विदेश अध्ययन गर्न जाँदा 1 अर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ खर्च भएको छ। एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: कलंकीमा खाना खाजा पसल सञ्चालन गर्दै आएका दोलखाका हरिबहादुर बस्नेत आइतबार कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएका थिए। केही दिन अघिको तुलनामा अधिकांश तरकारीको मूल्य बढ़ेकाले तरकारीको मूल्यसँगै आफ्नो व्यवसायमा थपिएको दबाव बारे उनले गुनासो पोखे। हरेक जसो तरकारी किलोमै 15-20 रूपैयाँदेखि 50-60 रूपैयाँसम्म महँगो भएको छ। हामीले यहाँबाट महँगोमा किनेर लगे पनि होटलको खानाको मूल्यमा त्यसलाई तत्काल जोड्न मिल्दैन, बस्नेतले भने। दुई दिन अघि खाना खान आएको ग्राहकले दुई दिनपछि खानाको मूल्य किन बढ़्यो भनेर सोध्न थाल्छ, तर हामीले महँगो मूल्य तिरेर तरकारी किनेर ल्याएका हुन्छौ। बस्नेतको समस्या अहिले काठमाडौँका होटल तथा खाजा पसल सञ्चालन गर्ने व्यवसायीले भोगिरहेको लागत दबावको एउटा उदाहरण हो, साथै हरेक उपभोक्ताले भोगिरहेको समस्या हो। सड़क अवरूद्ध भएपछि महँगियो ताजा तरकारी शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो।
9: मलेसियाली ट्रेड्स युनियन कांग्रेसले श्रमिकको न्यूनतम ज्यालामा 82% भन्दा बढ़ीले वृद्धि गर्न माग गरेको छ। हाल मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम ज्याला 1,700 रिंगेट छ। एमटीयूसीले मलेसियाको आगामी बजेटमा हालको तलबमा 82% भन्दा बढ़ीले वृद्धि गरी 3,100 रिंगेट पुर्याउन माग गरेको हो। हाल मलेसियामा 4 लाख भन्दा बढ़ी नेपाली श्रमिक वैधानिक हैसियत